0: संसद पदबाट राजीनामा दिन एक सेकेण्ड पनि हिचकिचाउने छैन। संसदको विशेष समयमा बोल्दै सांसद खतिवड़ाले शहीद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने माग गरेकी थिइन्। सोही क्रममा उनले आफूलाई छोराको लासमाथि सांसद पद साटेको जस्ता अपमानजनक टिप्पणी गरिएको भन्दै आपत्ति जनाएकी थिइन्। तर जेएनजी आन्दोलनमा संलग्न भएका 1,100 भन्दा बढ़ी युवा विद्यार्थीलाई अहिले पनि पूर्वपक्षका लागि थुनामा राखिएको छ। लामो समयदेखि थुनामा रहेका बालबालिकालाई तत्काल छाड्न माग गर्दै मंगलबार जेएनजीका आमाहरूले सिंहदरबारको गेटमै धरना बसे। आफ्ना सन्ततिको रिहाईको माग गर्दै युनिक श्रेष्ठ, मिलन खत्री, अनुपम भण्डारी लगायतका आमाहरू सिंहदरबारको मूल प्रवेशद्वार अगाडि धरनामा बसेका थिए। आफ्ना छोराछोरीलाई सरकारले जबरजस्ती अपराधीकरण गर्न खोजेको उनीहरूको आशंका छ। थुनामा रहेका जेएनजीका आमाहरूले छोराहरूको रिहाईको माग गर्दै धरना बसे पनि बालेन सरकारले उनीहरूको कहर भने सुन्न सकेको छैन। जेएनजी घाइते तथा शहीद परिवार समाज र गृहमन्त्री सुधन गुरूङ बीच गत असार 17 गते सिंहदरबारमा एक सहमति भएको थियो। दुवैतर्फको छलफलपछि थुनामा रहेका जेएनजीलाई रिहाई गर्ने सहमति भएको थियो।
1: कोरोनाबाट छुटेका कन्टेनर जोखिम मोलेरै काठमाडौँ आउँदै शीर्षकमा खबर छ। मध्य असोजमा आएको बाढ़ी पहिरोको कारण मुस्ताङको कोरोला नाकामा रोकिएका सयौं मालवाहक कन्टेनरहरू जोखिम मोलेरै काठमाडौँतर्फ आउन थालेका छन्। बाढ़ी पहिरोले मुस्ताङ र मुस्ताङ जोड्ने सड़क तथा पुलमा धेरै क्षति पुर्याउँदा आपूर्ति अझै पनि सहज हुन सकेको छैन। तातोपानी र रसवागढ़ी नाका अवरूद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको कोरोला नाका पनि मध्य असोजमा आएको बाढ़ी पहिरोले कारण अवरूद्ध भएको थियो। कोरोला भन्सार प्रमुख विदुर चुडालले अहिले खाद्यान्न, फलफूल, लता कपड़ा तथा दशैं तिहारका लागि आवश्यक सामग्री बोकेको गाड़ी राजधानीतर्फ गइरहेको बताएका छन्। चीनबाट सामान ल्याउने व्यापारीले बाढ़ी पहिरोका कारण सड़क तथा पुलमा क्षति पुग्दा ढुवानी भाड़ा भने अकासिएको बताएका छनृ।

गर्भमा TCL घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 सम्मको क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा TCL साउन्डबार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याटिक एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL TV Electronics.

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकामा खसीपोकाको माग बढ़न थालेको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यका बाहिरका जिल्लाबाट खसीपोका भित्रिने क्रम जारी रहे पनि बाढ़ी पहिरो र राजमार्गको अवरोधले ढुवानीमा कठिनाई थपेको छ।
3: दशैं तिहार र छठ लगायतका चाडपर्वका समयमा हुन सक्ने कृत्रिम अभाव, ठकी र अस्वाभाविक मूल्य वृद्धि रोक्न सरकारले बजार अनुगमन तीव्र बनाएको छ। उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउने र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढ़ाएको छ।
2: पछिल्लो 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1,016 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष 2082-83 सँगै चालू आर्थिक वर्षको साउन तथा भदौ महिनामा कोशी प्रदेशका जिल्ला मध्ये सबैभन्दा बढ़ी सुनसरीमा 231 जनामा डेंगी संक्रमण भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।
3: बन्दीपुर केवल कार एण्ड टूरिज्म लिमिटेडको ब्राण्ड बन्दीपुर यहले दशैं तिहारको पर्वको विदाको अवसर पारेर बन्दीपुर फेस्ट आयोजना गर्ने घोषणा गरेको छ। तनहुँको डुम्रे स्थित बन्दीपुर केवल कारको लोअर स्टेशनमा सञ्चालन हुने यस महोत्सवमा मौलिक स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षणहरू समावेश गरिएका छन्।
2: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। प्रभावित नागरिकका लागि अस्थायी आवास निर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ाइएको र होल्डिङ सेन्टरमा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले स्पष्ट पारेको छ।
3: सरकारले पूर्वाधार विकासका लागि लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। संघीय शासन प्रणाली अनुसार पूर्वाधार विकास सम्बन्धी कानूनी व्यवस्था परिमार्जन, वैकल्पिक वित्तीय स्रोत परिचालन तथा शहरी पूर्वाधारमा दीर्घकालीन लगानी विस्तार गर्ने उद्देश्यले सरकारले कोष बनाउन लागेको हो।
2: नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएको निष्कर्ष निकाल्दै दूरसंचार ऐन 2053 दफा 47(1) बमोजिम कार्यवाही गरेको हो।
3: अब शेयर बजार। मंगलबार शेयर बजार सामान्य अंकले बढ़ेको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से बन्द हुँदा 4.12 अंकले बढ़ेर बन्द भएको। मंगलबार नेप्से 0.15% बढ़ेर 2,599.93 पुगेको छ। मंगलबार नेप्से बढ़दा 4,73 करोड़ रूपियाँ बराबरको 1,35,83,00,000 कारोबार भएको छ।

0: आपको एकमात्र डीटीएच सेवा डिश हो, खुशी को कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रूसले इरानलाई कुनै सहयोग गरे जस्तो आफूलाई नलागेको बताएका छन्। उनले सोमबार राति सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत इरानलाई सघाउँदा चीन र रूसले धेरै गुमाउनु पर्ने दावी गरे। उनीहरूले सहयोग गरे पनि त्यो एकदमै न्यूनतमा हुनुपर्छ, तर मलाई लाग्छ उनीहरूले पटक्कै गरेका छैनन्। गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए।
3: अब खेल खबर। ब्याटिङ सँगै बलिङमा पनि उत्कृष्ट साथ पाउँदा नेपाली ओमानमा जारी आईसीसी विश्वकप लिग टूको श्रृंखलामा लगातार दोस्रो जीत रचेको छ। यसअघि नै लिग टूको शीर्ष चार होडबाट बाहिरिसकेको नेपालले मंगलबार घरेलु टोली ओमानमाथि 113 रनको रबाफिलो जीत रचेको हो। नेपालको जीतमा करण केसीले अलराउण्डर प्रदर्शन गरे र म्यान अफ दि म्याच पनि भए। आक्रामक ब्याटिङ र प्रभावशाली बलिङ मार्फत करणले उत्कृष्ट फिनिशर र अलराउण्डरका रूपमा आफूलाई प्रमाणित गरेका छन्।
2: अब विचार विश्लेषणको पालो। आस्था र उल्लासको अनुपम उत्सव शीर्षकमा कृष्ण भूषालको विचार हिमालय टाइम्समा छापिएको छ। नवरात्रीको शक्ति साधनादेखि विजयादशमीको विजयोल्लास र कुजाग्रत पूर्णिमाको शरद सौन्दर्यसम्म फैलिएको दशैं आस्था र उल्लासको अनुपम संगम हो। यो पर्वले केवल देवी देवताको विजय स्मरण गराउँदैन, बरू हरेक मानिसभित्र विद्यमान लोभ मोह अहंकार र अन्याय जस्ता आसुरी प्रवृत्तिमाथि विवेक सद्भाव करूणा र सत्यको विजय हुनुपर्ने शाश्वत सन्देश पनि दिन्छ। दशैं नेपाली समाजको जीवन्त सांस्कृतिक धरोहर पारिवारिक पुनर्मिलनको उत्सवको प्रतीक पनि बनेको छ।
3: हाउस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा चरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट।

धेरै श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बुम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरू, फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी आइरहेका छौं। युट्युबमा नेपाली नेटवर्क टीभी मार्फत पनि नेपाली बहस यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी हरेक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार छ र अहिलेको अवस्थामा घर जानेहरूको पनि लर्को छ काठमाडौँ उपत्यकाबाट। तर बाटोघाटोको अवस्था एकदमै त्यति राम्रो छैन। एकदम ध्यान दिएर बाटोघाटो र मौसमको बारेमा बुझेर मात्र यात्रा गर्नुहुन पनि हामी हार्दिक अनुरोध गर्दछौ। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार रेड जोनमा परेका छन्। आन्तरिक छानबिन शुरू गरिएको छ। औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको छ। प्रमाण संकलन गर्ने, पीड़ित महिलासँग पनि बुझ्ने, भाइरल अडियोबारे उजुरी आउँदाखेरि चाहिँ कार्यवाही प्रक्रियामा अगाडि बढ़ाउने, छानबिनमा सघाउन तयार रहेको खगेन्द्रले बताएको कुरालाई पनि जोड़ दिने र अहिलेसम्म को को अडियो प्रकरणमा तानिएका छन् त लगायतका विषयहरूमा पनि आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्नेछौ। र प्रेत भनिए कि महिलाले पनि केही संचार माध्यममा बोलेका विषयहरू पनि आएका छन्। तर त्यो अडियोको आधिकारिकताको बारेमा पनि थप परीक्षण गर्ने तयारी पनि भइरहेको बताइएको छ। र आदरणीय श्रोता, जुन अडियोमा उल्लेखित प्रक्रिया र अडियोमा तत्कालीन बेला आएको अडियोमा भनिएका शब्दहरू र वाक्यहरूबाट चाहिँ पीड़ित महिला को हुन् भन्ने कुरा स्पष्ट नै भइ नै सकेको छ र त्यो विषयमा अब अडियोको परीक्षणको पनि माग गरिएको छ। आदरणीय श्रोता, आखिर खगेन्द्र सुनारले ती महिलामाथि त्यत्रो अभद्र व्यवहार किन गरे त? आजको नेपाली बहसमा हामी त्यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। अभद्र व्यवहारदेखि ज्यान लिनेसम्मका अभियोगहरू दर्ता भएका छन्। सुनारमाथि महिलालाई अपशब्द प्रयोग गर्दै रकम नदिए ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार फेरि विवादित बनेका छन्। पार्टीले केन्द्रीय अनुशासन आयोग मार्फत आन्तरिक छानबिन शुरू गरेको बताएको छ। घटनामा स्वतन्त्र अनुसन्धान र सम्भावित फौजदारी कसुरमाथि छानबिन गर्नुपर्ने माग उठिरहेकै बेला सरकारी निकायले मुख खोलेको छैन। अडियोको प्रमाणिकता पुष्टि हुन भने बाँकी छ र राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले यस विषयमा पनि आवाज उठाएका छन्। अझ विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्वाला संग्रौलादेखि लिएर धेरैले यस विषयमा चाहिँ छानबिनको माग गरेका छन्। सुन्नै नसकिने तुच्छ लगायतका टिप्पणीहरू सामाजिक सञ्जालमा यतिखेर भइ नै रहेका छन्। त्यसैले गर्दाखेरि एउटा जनताको अभिमत पाएर आएको मान्ने र उनको व्यवहारका विषयमा निरन्तर रूपमा प्रश्नहरू उठेका छन्। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्नेछौ। हिंसाको पनि हद हुन्छ, यो घटनामा सामान्य होइन, बच्चामाथि सुरक्षाको खतरा छ। सरकार, नेपाल प्रहरीले तत्काल महिला र बच्चाको ज्यान सुरक्षामा ध्यान दियोस्। महिला र बाल बालिकामाथिको हिंसा कुनै पनि अवस्थामा स्वीकार्य हुँदैन भनेर नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले बताइरहँदाखेरि सांसद सुनारमाथि छानबिन शुरू भइसकेको, छानबिनमा लामो समय नलाग्ने र गर्नुपर्ने सबै छानबिन गर्नुपर्ने अनुशासन आयोगले निर्णय गरेर काम अघि बढ़ाइसकेको कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र पुर्लाकोटीले बताएका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। नेपाली कंग्रेसको मतगणना अझै बाँकी छ, निरन्तर रूपमा भइ नै रहेको छ र धेरै पदाधिकारीहरूमा र केही खुलातर्फका महिला केन्द्रीय सदस्य लगायतका रिजल्टहरू आउट भएको छ र 15 महाधिवेशनले नेपाली कंग्रेसको यो महाधिवेशनले दिन खोजेको सन्देशका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्नेछौ। यो दशैंको सम्मुखमा हामी धेरै विषयलाई उठाउन चाहन्छौ। बजारमा कालो बजारी बढ़िरहेको छ, ग्यास पाउन अझै हम्मे हम्मे छ, मुस्किल छ, महँगीको मार जनताले खेपिरहेका छन्। अब खसी बोका लगायतको मासुको मूल्य अचाक्ली वृद्धि भएको छ। तपाईँ मासु किन्न जानुभयो भने सामान्य पैसाले नपुग्ने एउटा परिस्थिति छ। त्यसैले गर्दाखेरि यो महँगीमा चाहिँ दशैंलाई एकदमै सजिलो सरल तरिकाले कसरी मनाउन सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने एउटा बाध्यात्मक परिस्थिति पनि आएको छ। आदरणीय श्रोता, आफू बाँचियो भने फेरि पनि रमाइलो गर्ने दिनहरू आउँछन्। दशैं आउँछ, तिहार आउँछ, छठ आउँछ, तर यो विपत्तिका बेला चाहिँ दशैंलाई धेरै ठूलो भड्किलो बनाउनु पर्ने एउटा परिस्थिति छैन। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्न चाहन्छौ। नेपाली बहसमा आदरणीय श्रोता, र विशेष गरी अब यो सरकारले कसरी काम गर्दैछ त, सरकारले कसरी काम गर्न सक्छ त, सरकार साँच्चै जनता केन्द्रित छ त, जनमैत्री छ त, यो सरकारले जनताका समस्या र गुनासाहरूलाई सम्बोधन गर्न सकेको छ त,
आदरणीय श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि कुराकानी गर्छौ र गृहमन्त्री यतिखेर भारत हुनुहुन्छ, प्रधानमन्त्रीको भ्रमणको तयारी भइरहेको छ, छिमेकी राष्ट्रहरू बीचको सम्बन्धका विषयमा पनि आज हामी बहस गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: गोदरेज का उत्पादन किन्दा अट्रैक्टिव कैश बैक पाउनुहोस्. फ्रंट लोड वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टॉप लोड मा 4 केजी र ट्विन टब मा 2 केजी सर्फ एक्सेल निःशुल्क. एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याज मा सजिलो किस्ताको सुविधा, साथै वॉशिंग मशीन मा 4 वर्षको फुल वारेन्टी. गोदरेज सँग भने देखि वाउ.
1: सपना तपाईको साथ हाम्रो. नेपाल बैंक सवारी कर्जा. नेपाल बैंक को बबाल फेस्टिव अफर. सेवा शुल्क मात्र 0.5%. 3 लाख सम्म को निःशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा. कर्जा अवधि 5 वा 7 वर्ष सम्म. सरल प्रक्रिया तथा छिटो स्वीकृति. सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%. सर्वाधिक न्यून वार्षिक ब्याज दरमा. सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.

यो दसैंमा बेकोको सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: पर्वमा सिजिका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
2: डिस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नवनिर्वाचित सहमहामन्त्री रामरी खतिवडा हुनुहुन्छ। खतिवडाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा यहाँलाई हार्दिक स्वागत छ, हार्दिक बधाई पनि छ, नमस्कार, गुड मर्निङ।
3: धेरै धेरै धन्यवाद सम्पूर्ण नेपालीलाई। सर्वप्रथम विजय दशमी 2083 को हार्दिक मंगलमय शुभकामना, साथसाथै तपाईँ लगायत सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद।
2: तर नेपाली कंग्रेसको 15 महाधिवेशन त राम्रै फलिफा भयो नि त रामरी खतिवडाजी, राम्रै सम्मानजनक मतले विजय हासिल गरिदिनुभयो होइन?
3: होइन, यो मेरो व्यक्तिगत विजय भन्दा पनि समग्र पार्टी नेपाली कांग्रेसलाई भोलिका दिनमा पहिलो र प्रिय पार्टी बनाएर लिएर जान सक्ने वातावरण बनोस्, मेरो तेरो होइन, हाम्रो र राम्रो मान्छेलाई लिएर जान सक्ने वातावरण बनोस्, नेपालको प्रजातन्त्रमाथि देखिएका बासिटाहरू अन्त्य गर्न सकियोस्, संसदीय व्यवस्थालाई अझ दह्रो बनाउन सकियोस्, राष्ट्रियता कमजोर भयो भने त्यसलाई तपाईँको अझ दह्रो बनाउन हामी पहल गरौं। त्यति मात्र होइन, हामी चाहन्छौं सम्पूर्ण देशका प्रजातन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिएर अहिलेका यी साना तिना मसिना सम्पूर्ण अप्ठ्यारो अवस्थाहरूलाई सामना गर्न सकौं, देशमा लगानीको वातावरण सिर्जना होस्, यो बाटोमा हामी जानुपर्दछ। पुराना पुस्तालाई सम्मान गरेर नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने वातावरण सिर्जना होस्। सबले यिनै धेरै कुराहरूलाई राखेर जसले मलाई यति धेरै मतदान गर्नुभयो, सम्पूर्ण महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेसका साथीहरू, प्रवासबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरू, शुभचिन्तकहरू, जो पार्टीमा रहर नरहर जासुकै भएर पनि यस्ता मान्छेले जित्दियोस् भनेर शुभेच्छा प्रदान गर्नुभयो, तीप्रति पनि आभार व्यक्त गर्न चाहन्छु। नेपालको राजनीतिमा सम्पूर्ण राजनीति बाटो एउटा बाटो पहिल्याउने पार्टी जसले जनताबाट निर्वाचित शासन पद्धतिको शुरूआत गर्यो, जनतालाई जनताको मतबाट शासनमा पुगिन्छ भनियो, हामी लिएको सिद्धान्त आज विजय प्राप्त गरेर सबै पोलिटिकल पार्टीहरू हिजो जनमतबाट होइन बन्दुकबाट शासन गर्छु भन्ने पनि अहिले यही सिद्धान्तमा आएर जनताकै अगाडि आएर सबै पोलिटिकल पार्टीहरू साथमा हुन्छ। बहुदल नमान्ने बहुदलवादी हुनुभयो, गणतन्त्र नमान्ने गणतन्त्रवादी हुनुभयो, यो सबै अवस्थाको नेतृत्व गरेको नेपाली कांग्रेसले अब समग्रमा नेपाली जनतालाई राष्ट्रियता कमजोर भएका बेला, संसद व्यवस्थामाथि प्रहार भएका बेला, न्यायपालिकामाथि अपमान भएका बेला सबै एक भएर अब कांग्रेसलाई पहिलो र प्रिय पार्टी बनाउन लाग्नुपर्छ। तिता मिठा कुराहरू बिर्सिनुपर्छ, हिजोका सबै राम्रा कुराहरू साथमा जनताका बीचमा लिएर जाने वातावरण गर्नुपर्छ।
2: अब एउटा कुरा चाहिँ, नेपाली कंग्रेसको यो 15 महाधिवेशनको मुख्य ध्येय, यसले दिन खोजेको सन्देश, अझै पनि मतगणना त जारी नै छ, 35 वर्ष मुनिका युवाहरूदेखि लिएर जेनजी उमेरकाहरूदेखि लिएर पाको उमेरसम्मका पुस्ताहरू पनि त्यहाँ चाहिँ समेटेर आएका छन्। गगन थापाको नेतृत्व चाहिँ एउटा सफल र सबल नेतृत्व बन्ने आधारहरू के हुन्?
3: अहिले तपाईँको हामीले नेपाली कांग्रेसको विधान भरै यसलाई भोलि केही गर्नुपर्ने पनि हुन्छ। आज नयाँ पुस्तालाई आकर्षित गर्न हामीले जेनजी अथवा 35 वर्ष उमेरका भन्दा तलका साथीहरूलाई विधानमै उल्लेख गरेर सेन्ट्रल कमिटीमा पोलिसी लेभलमा ल्याउने विधान बनायौं। त्यति मात्र होइन, प्रवासमा रहेका नेपालीहरूले नेपाली कांग्रेसको विधानमा केन्द्रीय नीति मार्फत के गर्ने देशमा भन्न उहाँहरूको प्रतिनिधित्व हुने केन्द्रीय सदस्य ल्याउने व्यवस्था गर्यौं प्रवासबाट पनि। त्यति मात्र होइन, बुद्धिजीवीहरू काहीँ छुट्यो भने उहाँहरूलाई पनि केन्द्रीय समिति ल्याउने व्यवस्था गर्यौं। हिजोको पुस्तालाई सम्मान गर्न प्रजातन्त्र सेनानी भनेर द्वन्द पीड़ित भनेर उहाँहरूलाई पनि पार्टीको राजनीतिमा, केन्द्रीय कार्य समितिमा, केन्द्रीय पोलिसीमा ल्याउन हामी सफल भएका छौं। त्यति मात्र होइन, युवा, विद्यार्थी, महिला, दलित, जनजाति, पिछड़िएको वर्ग सम्पूर्णलाई अटाउने, मधेसलाई अटाउने हामीले विधान बनाएका छौं। यति राम्रो विधान नेपालमा मात्र होइन धेरै ठाउँमा छैन होला, सबैको समानुपातिक र समावेशी व्यवस्था गरेका छौं। यो हेर्दाखेरि 15 महाधिवेशन एकातिर असाध्यै राम्रै सफल भएको छ, त्यो सँगसँगै हामीले केही क्लस्टरहरू बढाएर अलि मान्छेहरूलाई बढी व्यवस्थित गर्न पदाधिकारी पनि थप्यौं, अरू साथीहरू पनि ल्याएका छौं, भोलिको राजनीतिमा यसलाई कसरी अझ व्यवस्थित गरेर जाने भन्ने चुनौती त छँदैछ। त्यसको सामना गरेर सबैको आकर्षित पार्टी बनाउन सफल भएका छौं। यसमा फेरि पनि अनुरोध गर्छु, हिजोका हाम्रा श्रद्धेय नेताहरू जो नेपालको राजनीतिमा आफ्नो परिवार गुमाउनु भएको छ, सम्पत्ति गुमाउनु भएको छ, प्रवासमा जानुभएको छ, कतिपय नेताहरूको चित्त हामीबाट दुखेको होला, यी सबैलाई एकै ठाउँ ल्याउन हामी निरन्तर प्रयत्न रहन्छौं। पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तालाई आकर्षित गरेपछि नेपाली कांग्रेस सबैको पार्टी बन्छ, सबै अटाउने, सबै बस्ने, सबै समेट्ने पार्टी बन्छ। यही पार्टीबाट नेपालको राजनीतिका सबै समस्याहरू समाधान भएका छन्, भोलि पनि हुन्छन्। कहिलेकाहीँ अलिकता भलबाडी आयो भने खरे खोलाले पनि नदीलाई खेक्छ। अहिले राजनीतिमा भएको त्यही हो। हामी सम्पूर्ण देशवासीहरूलाई अनुरोध गर्न चाहन्छौ, तपाईँहरूको विश्वास डगमगाउन दिनुहुन, आस्थालाई डगमगाउन दिनुहुन, राजनीति प्रतिबद्धतालाई पूरा गर्छौं। यही पार्टीको नेतृत्वमा आगामी दिनमा नवनिर्माण नेपाल बनाउने र सबैको आस्था र भरोसा केन्द्र नेपाली कांग्रेस पार्टी हो भन्ने विश्वास दिलाउन चाहन्छु।
2: अब एउटा कुरा चाहिँ, विशेष महाधिवेशनमा सहभागी नभएका तर पन्ध्रौं महाधिवेशनमा सहभागी भएकै नेताहरू चाहिँ कतिपय पराजित हुँदै गर्दाखेरि तपाईँ लगायत केही नेता विजय हुनुमा चाहिँ आफ्नो लोकप्रियतालाई नै यसलाई मान्नुहुन्छ वा चाहिँ यो कस्तो खालको सेटिङ मिल्यो फेरि?
3: म सेटिङमा त विश्वासै गर्दिन, गरेको पनि छैन र हुँदा पनि होइन। अब अझ म त तपाईँले भने चाहिँ विशेष महाधिवेशन सहभागी नभएकै व्यक्ति हुँ, तर महाधिवेशन हुनुपर्छ भन्ने चाहिँ थिएँ म। जुन दिन नेपाली कांग्रेसको चार्ता र रूख निर्वाचन आयोगले दियो, अदालतले दियो, त्यो दिनदेखि नै म नेपाली कांग्रेस चार्ता र रूख जहाँ छ त्यही पार्टी नै आधिकारिक पार्टी हो भनेर हिँडेको हुँ र हुन पनि त्यही हो, विवादै छैन। र अहिले अधिवेशन भइसक्यो, हामी अनुरोध गर्न
2: चाहन्छौ,
3: म अनुरोध गरे यो हामी चाहिँ अब तेरो मेरो होइन, हाम्रो र राम्रोलाई छान्छौं, काम गर्नेलाई ठाउँ दिन्छौं, कान भर्नेलाई होइन, त्यति मात्र होइन, परिश्रमीले ठाउँ पाउँछ, परिकर्मीले होइन, नेताको वरिपरि घुम्नेले होइन, कार्यकर्ता बीचमा जाने परिश्रमीले काम गर्छ, नेता र नाताका होइन नीतिका मान्छेहरूलाई ठाउँमा ल्याएर यो पार्टी अगाडि बढ्छ।
2: अब तपाईँ सहमहामन्त्रीमा निर्वाचित भइसके पछाडि विशेष महाधिवेशनको औचित्य बारेको आफ्नो पुरानो धारणा परिवर्तन गर्नुभयो कि अझै केही अडानहरू छन् त्यसमा?
3: होइन, त्यतिखेर मेरो कुरा के हो भने विशेष महाधिवेशन र नियमित महाधिवेशनमा विभाजित भएर कांग्रेस चुनावमा जाँदा घाटा हुन्छ भन्ने थियो, यो बितेको कुरा हो। अब अधिवेशन भइसक्यो, म यही नियमित महाधिवेशन नै भयो नि त अहिले त। अब अधिवेशन भइसक्यो, यसैबाट धेरै साथीहरूले, अधिकांश साथीहरूले माया गर्नुभएको छ। अब यो राजनीति गुटको होइन, जुटको राजनीति बनाएर अगाडि जाउँ। अब हिजोका कुरा, तितामिठा कुरालाई बिर्सिनुपर्छ र पार्टीलाई एकताबद्ध भएर सभापतिको नेतृत्वमा सभापतिलाई बलियो बनाउँदै हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ र पुराना नेताहरूलाई पनि हामीले सम्वादबाट सबैलाई एकै ठाउँ ल्याएर पार्टीलाई डर र बलियो बनाउन लाग्नुपर्छ।
2: तर देउबा पक्षको पनि त महाधिवेशन चलिरहेको छ, मङ्सिरमा पनि महाधिवेशन गर्दै हुनुहुन्छ नि त उहाँहरू पनि होइन, एउटै कंग्रेसका दुईटा महाधिवेशन।
3: अनुरोध गर्न चाहन्छु सबै नेताहरू जुन दिन आफ्नो घरबार विहीन हुनुभयो, परिवार विहीन हुनुभयो, प्रवासमा बस्नु पर्यो, लोकतन्त्र थिएन, यस्ता नेताहरूलाई कांग्रेस कमजोर भएको आफ्नै आँखाले देख्ने इच्छा हुँदैन। अलिकता प्राविधिक कुराहरू ती मिल्छन्, संवादबाट विश्वका ठूला ठूला युद्धहरू त संवादबाट मिलेका छन् भने हाम्रो आन्तरिक कुरा संवादबाट मिल्छ र कांग्रेस एक भएर चुनावमा जान्छ।
2: सहमहामन्त्रीमा पुगिसके पछाडि अब तपाईँको प्राथमिकता पार्टी रूपान्तरण फेरि वा चाहिँ आगामी निर्वाचनमा राजनैतिक प्रभावलाई चाहिँ कसरी विस्तार गर्ने भन्ने एजेन्डा के छ?
3: अब पहिलो कुरा त निर्वाचन गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। फेरि पनि भने यो तो मेरो भन्ने अब रहँदैन, हामी सबैको भन्ने भावनाले काम गर्नुपर्दछ। सबैलाई म धन्यवाद पनि दिन चाहन्छु र आगामी दिनमा मैले भने सबैलाई समेटेर सबैलाई अट्ने बनाएर पुरानालाई सम्मान गर्दै नयाँलाई आकर्षित गर्ने वातावरणबाट अगाडि जान्छ।
2: तपाईँको विजयलाई कार्यकर्ताले परिवर्तनको अपेक्षासँग जोडेर पनि हेरेको हुन सक्छन्। यदि पार्टीभित्र पुरानै प्रवृत्ति कायम रह्यो भने त्यसको जिम्मेवारी लिन तयार हुनुहुन्छ?
3: पार्टीका कार्यकर्ताको भावना विपरीत नेपाली कांग्रेस जाँदैन, पार्टीका कार्यकर्ताको भावनालाई आफूले समेटेर अगाडि नेपाली कांग्रेस जान्छ। त्यसैले म यसमा विवाद गरेर पार्टीलाई विवादित बनाउन चाहन्न र यस्ता अभिव्यक्ति पनि मबाट हुँदैनन्। अब पार्टीलाई दह्रो र बलियो बनाउन सम्पूर्ण साथीहरू एक भएर अगाडि लाग्नु भएको छ। अब यो अधिवेशनको सम्पूर्ण रिजल्ट आइसकेपछि मिटिङ बस्छ, सभापतिजीले समन्वय गर्नुहुन्छ, हामी सबैसँग समन्वय गरेर अगाडि जान्छौं। विवादित कुराले कसैलाई फाइदा गर्दैन, ईर्षा घमण्डले कसैलाई फाइदा गर्दैन, त्यसैले जति सक्दो मलिन नम्रताले नै मुलुकलाई अगाडि बढाउनतिर लाग्नुपर्दछ। पार्टीमा पनि त्यही हो। सबै आम कार्यकर्तालाई फेरि पनि धन्यवाद दिन चाहन्छु, तपाईँहरू कपार स्नेह मायाका कारण हामी सबै विजय भएका छौं। केवल यो विजय व्यक्तिगत विजय होइन, सम्पूर्ण नेपालीको विजय, प्रजातन्त्रको विजय, कानूनी राज्यको विजय, प्रेस स्वतन्त्रताको विजय, राष्ट्रियता कमजोर हुँदा बलियो बनाउने विजय, संसदीय व्यवस्थामाथि प्रहार हुँदा त्यसलाई छेक्ने विजय, यसका रूपमा लगानीको वातावरण सिर्जना गर्ने विजय, युवाहरूलाई स्वदेशमै रोजगारीको अवसरहरू सिर्जना गर्ने विजय का रूपमा हामी लिएर जानुपर्छ र त्यही बाटोमा हामी
2: हिँड्छौं। सहमहामन्त्रीज्यू, अब सरकारको अलिकति कुरा गरौं, किनभने दशैं तिहार मुखमै छ, आइसक्यो, घटाई स्थापना नेपालीहरूले गरिसके, तैपनि भोटेकोशी बाढ़ीदेखि लिएर अस्ति मात्रै बुढ़ी गण्डकीमा आएको बाढ़ीदेखि छिटफुट मात्रामा हुने वर्षाका कारणले गर्दाखेरि धेरै प्रियजनहरूलाई गुमाएका नेपालीहरूको दशैं त्यति राम्रो छैन, खल्लै छ, महँगी उत्तिकै छ, आवाजावत गर्नका निम्ति निकै ठूलो कठिनाई छ, प्रतिपक्षी दलको एउटा नेताको हिसाबले अब त सहमहामन्त्री जस्तो गरिमामय पदमा आसीन एउटा व्यक्तिका हिसाबले सरकार कता छ र प्रतिपक्षी कहाँ छ अहिले?
3: म यति अनुरोध गरे, अहिले हामी अधिवेशनमा केन्द्रित भएका थियौं, यो बेला भोटेकोशी मात्र होइन, अहिले तपाईँले देख्नुभयो गोर्खाबाट बुढ़ी गण्डकीमा काली गण्डकी ठूलो एउटा तपाईँको चाहिँ ठूलो त्यता पनि बाढ़ी आयो, धेरै ठूलो धनजनको क्षति भएको छ। हामीलाई पहिला भूकम्पले त्यत्तिकै क्षति गर्यो 2072 नाकाबन्दीले त्यत्तिकै हामीलाई पीड़ा भयो, त्यसपछिबाट कोविडका कारणले त्यस्तै हामी समस्यामा पर्यौं। त्यो मात्र होइन, योभन्दा अघिल्लो वर्ष तपाईँको हामी अघिल्लो वर्ष नै तपाईँको रोशी खोलातिर आएको बाढ़ीले अरबौंको क्षति भयो, अहिलेसम्म त्यसमा लगानी ल्याउन सकेका छौन। त्यसपछि जेन्जी मुभमेन्टको बेला तपाईँको देखिहाल्नुभयो धेरै ठूला संरचनाहरू ध्वस्त भएका छन्, त्यसमा पनि हामीले निर्माण गर्नुपर्नेछ। त्यसपछि अहिले झन् भोटेकोशी र यो अहिले गोर्खामा आएको बाढ़ीका कारणले यत्रो क्षति छ, यसलाई पुनर्निर्माण गर्न नै हामीलाई धेरै ठूलो लगानीको वातावरण सिर्जना गर्नुपर्नेछ। सरकार साना तिना कुरामा अल्झिएर बस्नु भएन, नेपाली जनतालाई परेका पीर मार्कामा केन्द्रित भएर यी सबै समस्या समाधानतिर लाग्नु पर्यो। केवल फेसबुकमा रमाउने लाइकमा रमाउने काममा होइन, जनताका बीचका समस्याहरूलाई समाधान गर्न अगाडि बढ्नु पर्यो। म धेरै अहिले आलोचना गर्न चाहन्न, तर सरकारमा बस्नेहरूलाई यति जानकारी होला, प्रतिपक्षमा जाँदा ठूलो आवाज कुर्लिनेहरू, सरकारमा जाँदा सबै कुरा बिर्सिने प्रवृत्ति अन्त्य हुनुपर्छ। सरकार र प्रतिपक्षको धेरै टाढाको दूरी हुँदैन, एक मिटर आधा मिटरको दूरी हुन्छ। प्रतिपक्षमा बस्दा एउटा कुरा, सरकारमा बस्दा अर्को कुरा गर्ने प्रवृत्तिको अन्त्य गरौं र नेपाली जनतालाई परेका अप्ठ्याराहरू समाधान गर्न सम्पूर्ण पार्टीहरू एक भएर लागू भनेर अनुरोध गर्दछ।
2: अब सहमहामन्त्रीजी, एउटा अडियो बाहिर आएको छ होइन, निकै आलोचना भइरहेको छानबिन गर्दैछ राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले, खगेन्द्र सुनारको अडियो दावी गरिएको छ, हिजो महिलाले एउटा संचार माध्यममा कुरा गर्दै त्यो मेरो अडियो होइन भनेर त्यसको चाहिँ प्रतिवाद गरेको विषय छ, यो प्रक्रियालाई कसरी हेर्नु भएको छ जिम्मेवार दलको नेताका हैसियतले?
3: मैले यति भने, एकजना महिलाले मेरो होइन भन्नुभयो, तर कोही न कोही महिला त होला नि त्यहाँ, एकजना जसको बारेमा तपाईँले इन्टरभ्यू लिनुभयो उहाँले मेरो होइन भन्नुभयो, तर कोही न कोही त बोलेको सुनिन्छ, कोही न कोही महिला होला, अडियो आएको छ, यसमा पार्टीले पनि छानबिन गर्नुपर्छ, सरकारले पनि गर्ला। अभद्र र अशिष्टताले नयाँ पुस्तालाई के म्यासेज दिन्छ, हामीले गर्नुपर्ने के हो, त्यो जानकारी सरकारले पनि जनतालाई सजग गराउला। त्यही भिडियो अडियो अरूको आएको भए के हुन्थ्यो, एउटा पार्टीको आउँदा एउटा कानून, अर्को पार्टीको आउँदा अर्को कानून नहोला नि त।
2: राइट टू रिकल भन्छ राष्ट्रपतिले, सम्भव हुन सक्छ गर्न
3: सक्छ। उहाँहरूको पार्टीको बारेमा म कसरी भनौँ, उहाँहरूले के गर्नुहुन्छ उहाँहरूकै जिम्मा छोडिदिनुहोस् त।
2: र जाँदा जाँदै अब नेपाली कंग्रेसको साझा सहमहामन्त्री बन्न सक्ने तपाईँको एजेन्डाहरू के छन् बताउनुहोस् सबै?
3: म साझा नै हुने कहाँ, म व्यक्तिगत हुँ त सबैको
2: होइन,
3: तपाईँले फेरि अहिले मलाई विवादित नबनाउनुहोस् न, म सारा नेपाली काँग्रेसको कार्यकर्ताहरूले माया गरेको मान्छे हुँ, म साझा हुन्छु, साझा नै भएर रहन्छु। म कुनै व्यक्तिको बारेमा तपाईँले फेरि मलाई व्यक्तिसँग जोडेर नहेर्नुहोस्, पार्टीलाई एक बनाउनका लागि मेरो प्रयास र प्रयत्न निरन्तर रहनेछ। मैले अघि नै भने, म फेरि पनि भन्छु, पुराना नेतालाई सम्मान, नयाँ कार्यकर्ता र नेताहरूलाई आकर्षित नयाँ साथीहरूलाई आकर्षित गर्ने वातावरण हामीले बनाउनु पर्छ।
2: हस्, यहाँको महत्वपूर्ण समय र सुझावका लागि धन्यवाद, बधाई।
3: धेरै धेरै धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नवनिर्वाचित सहमहामन्त्री रामहरि खतिवडा। आधारित श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

पर्वमा पीसीएल घर भित्राउनु होस् र पाउनु होस् रु 1,42,500 सम्मको क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा टीसीएल साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फेक्स म्याटिक एसीमा फ्री इन्स्टलेसन र 0% ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टीसीएल सिजी इलेक्ट्रोनिक्स

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भए पुग्छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउनै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक, सबैका लागि बैंक
7: पीस होम इन्टरनेट।
8: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानून समिति सभापति समीक्षा बासकोटा हुनुहुन्छ। बासकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: नमस्ते, गुड मर्निङ, धेरै धेरै धन्यवाद।
8: धेरै लामो समयपछि कुराकानी भयो, यसपाला दशैं सम्मुखमै आएको छ, विजयादशमीको यहाँलाई धेरै धेरै शुभकामना छ बासकोटाजी। सुरुमा
9: यहाँलाई पनि र सम्पूर्ण आम नागरिक जसले यो कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँहरूलाई पनि विजयादशमीको हार्दिक मंगलमय शुभकामना।
8: होइन, के आइलाग्छ राष्ट्रिय स्वतन्त्र पार्टीलाई? एकपछि अर्को विवाद, पार्टीका सांसद खगेन्द्र सुनारको अडियो सुन्नुभयो? त्यहाँ त सुन्नै नसकिने शब्दहरू पो आए त मान्यज्यू।
9: हजुर, त्यो अडियो काण्ड अडियो बाहिर आइसके पछाडि पार्टीले एउटा विज्ञप्ति पनि हिजो जारी गरिसकेको छ र उहाँलाई केही निर्देशन पनि दिएको छ र आन्तरिक अनुसन्धान आयोगबाट पनि त्यसको के हो त सत्य तथ्य छानबिन गर्नको लागि प्रक्रिया पनि अगाडि बढाइसकेको छ।
8: अब त्यो अडियोमा चाहिँ त्यो किसिमले बोल्दै गर्दाखेरि धेरै राष्ट्रिय स्वतन्त्र पार्टीभित्रकै महिला सांसदहरूले पनि त्यसमा आपत्ति जनाउनु भएको छ, हामीले हेरि पनि रहेका छौं। होइन, सामाजिक सद्भाव, मूल्य मान्यता, महिलामाथिको चाहिँ होइन दमन, यस्ता खालका विषयहरूले त पार्टीलाई नै निकै ठूलो बदनामित बनाउने, समस्या पार्ने स्थिति हुन सक्छ नि त आसकोटाजी।
9: हजुर, डेफिनेटली, किनभने यदि त्यसमा सत्य तथ्य रहेछ भने यस्ता किसिमका गतिविधिले पार्टीलाई नै किन असर गर्छ र हामीले कस्तो पार्टी बनाउने भन्दाखेरि अब जहाँनेरि चाहिँ महिला दिदी बहिनीहरू पनि समग्र यो देश निर्माणको क्रममा मजाले काम गर्न सक्ने त्यस्तो किसिमको प्लेटफर्म निर्माण गर्न खोजेको र पार्टीले पनि महिलामाथि हुने गरेका कुनै किसिमका हिंसा, चाहे त्यो डिजिटल भायोलेन्स होस्, चाहे त्यो सोसियल होस् या त्यो फिजिकल भायोलेन्स होस्, यस्ता किसिमका हिंसा प्रति चाहिँ जिरो टोलरेन्सको नीति अवलम्बन गर्नुपर्छ र हामी पनि त्यस्तै वकालत गर्दै अहिलेसम्म आएको व्यक्तिहरू हो। होइन, महिलामाथि हुने गरेका कुनै पनि हिंसामा इफ बट भन्ने कुरै छैन, जिरो टोलरेन्स।
8: अब भोलि प्रमाणित भयो भने राइट टु रिकल हुन सक्छ, सक्छ पार्टीले।
9: होइन, त्यो विषयमा जब त्यो अनुसन्धानको रिपोर्ट सार्वजनिक हुन्छ र तपाईँले हेर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चीकै भोलि गर्नुपर्दाखेरि अहिले तपाईँले सत्तामा बसेका केही मन्त्रीज्यूहरूलाई पनि फिर्ता बोलाउनेदेखि लिएर 79 एकजना सांसदलाई नै फिर्ता बोलाउने अभ्यास पहिले प्र्याक्टिस गरिसकेको छ। होइन, र त्यो हिसाबले हामीले भन्यौँ नि सत्य तथ्यको छानबिन हुनु पर्यो र त्यसको सत्य तथ्यले के देखाउँछ त्यो अनुसारले पार्टीले एक्सन लिन्छ। कुनै पनि व्यक्ति या कुनै पनि विषयलाई चाहिँ बोकेर बस्दैन पार्टीले र महिलामाथि हुने गरेका कुनै पनि हिंसामा चाहिँ जिरो टोलरेन्सको नीति नै अवलम्बन गर्छ।
8: अब अहिले चाहिँ हिजो मात्रै केही सञ्चार माध्यममा महिलाले चाहिँ छोटो रूपमा आफ्नो प्रतिक्रिया दिएको र त्यो अडियो चाहिँ आफ्नो नभएको भन्ने दावी गर्नुभएको छ, तर त्यो अडियोमा सुन्दाखेरि र त्यतिखेरको घटनाको प्रकृति हेर्दाखेरि स्पष्ट रूपमा मानिसले ठहर्याउँछ त्यहाँ कुन महिला हुन् भनेर। होइन, अब यसमा चाहिँ सूक्ष्म रूपमा अनुसन्धान हुनुपर्छ भन्ने पक्षमै हुनुहुन्छ तपाईँ पनि। होइन,
9: यसमा सूक्ष्म रूपमा अनुसन्धान हुनुपर्छ, जस्तो हाम्रो खगेन्द्रजीको पनि एउटा भिडियो सार्वजनिक भएको छ होइन, उहाँले पनि यो होइन भन्ने विषयहरू भएको छ, कसैलाई पनि एउटा के चाहिँ हो भन्दाखेरि कसैलाई पनि भनौँ न विभिन्न तोडमोड गरेर यस्ता किसिमका भिडियो या चाहिँ हामीले इन्टेन्सन राखेर गलत इन्टेन्सन राखेर यस्ता किसिमका भिडियोहरू या त अडियोहरू सार्वजनिक गर्नु हुँदैन, यदि त्यो गलत रहेछ भने सार्वजनिक गर्ने व्यक्तिसम्मलाई पनि कारवाही हुनुपर्छ होइन, भविष्यमा पनि त्यस्तो नहोस् भन्नलाई, तर सत्य नै रहेछ भने पनि पार्टीले एक्सन लिन्छ र त्यसमा चाहिँ हामी सबैजना नै ढुक्क छौँ र कहिलेकाहीँ चाहिँ त्यो कम्प्लिट नहुँदासम्म अनुसन्धानको निर्णय ननिस्किँदासम्म अब फेरि यसमा थप केही विषय भनौँ न यो होला कि त्यो होला कि भनेर हामीले भनिराख्नु परेन, यसको जे हो यसमा चाहिँ कडा भन्दा कडा कारवाही हुनुपर्छ र के पनि हो भन्दाखेरि यदि त्यो अडियोमा सत्य तथ्य भेटिएन भने त्यो अडियो बनाउने व्यक्ति या त त्यस्ता भ्रामक सूचना फैलाउने संचारकर्मीसम्मलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ।
8: अब भास्कराजी, अहिले चाहिँ यो प्रति अर्थात तपाईँहरूको त्यो छानबिनप्रति नागरिकको किन पनि विश्वास अलिकति अड्या छैन भने तत्कालीन बेला गृहमन्त्रीमाथि प्रश्नहरू उठे, प्रतिवेदन बुझियो, एकातले प्रतिवेदन बुझियो, एकातले उहाँलाई चाहिँ फेरि पुनर्बहाली गरियो, फर्काइयो, तर प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने हिसाबमा धेरैले आवाज उठाए, तर प्रतिवेदन कहाँ छ, कुन टोकरीमा राखियो थाहा नै छैन, त्यसैले विश्वास छैन क्या, यो सुनपानी छर्किने काम मात्र हुन्छ भनेर धेरैले भन्दैछन् आज।
9: होइन, ए मैले तपाईँकै यो कार्यक्रम मार्फत आम नागरिकलाई हरेक राष्ट्रिय स्वतन्त्र पार्टीले लिने एक्सनहरूमा विश्वास लिनलाई नै अनुरोध गर्छु, किनभने काहीँ कमी कमजोरी भएको छ भने पनि हामी कमी कमजोरी ढाकछोप गर्ने होइन, कमी कमजोरीलाई सुधार गरेर जानुपर्छ भन्ने पक्षधर हो होइन, त्यो भएर म चाहिँ विश्वस्त छु। अब बाँकी यसमा थप टिप्पणी योभन्दा धेरै भने हाम्रो अनुसन्धान आयोगले काम गरिराखेको छ, हिजो पनि अब उहाँहरूले दुवै पक्षलाई बुझ्ने कामहरू गर्न थालिसक्नु भएको छ होइन, सो एउटा प्रक्रियामा गइसकेपछि त्यो प्रक्रिया टुङ्गिन दिउँ भन्ने लाग्छ मलाई चाहिँ।
8: अब पछिल्लो समय चाहिँ सरकारमाथि पनि धेरै प्रश्नहरू छन्, चोलेन्द्र शमशेर प्रकरणदेखि लिएर अहिलेसम्म आइपुग्दाखेरि धेरैका घरमा छापा हानिएका छन्, सरकारलाई नै फेल गराउने, सरकारलाई नै गिराउने वा न्यायालयमा सेटिङ गर्न सक्ने वा त्यो किसिमको गरेको भन्ने आशंका र आरोपका आधारमा चाहिँ केही व्यक्तिहरू पक्राउ पर्ने, छुट्ने, त्यसपछि खानतलासी, घरमा खानतलासी हुने, न्यायाधीशहरू त्राइमाम हुने, यो प्रक्रिया चाहिँ कस्तो लाग्दैछ?
9: यदि सबूत प्रमाण छ भने होइन, सबूत प्रमाण छ भने र त्यसको जगमा राज्यले चाहिँ कुनै पनि किसिमको अनुसन्धान चाहिँ अगाडि बढाउन सक्छ है, त्यो हिसाबले, तर सबूत प्रमाण छैन भने हामीले एकदमै फितलो रूपमा के को लागि गरेथ्यो, के को लागि गरेको भन्ने पुष्टि गर्न नसक्ने गरी कसैलाई पनि थुन्ने या त थुन्ने काम गर्नु हुँदैन। र अर्को एउटा सत्य चाहिँ के हो भने मैले आज तपाईँको कार्यक्रम मार्फत पनि आम नागरिकलाई जानकारी गराउन चाहन्छु, पहिला सर्वोच्च अदालतबाट गठित एउटा कमिटी जस्तो लाग्छ या त बारको मैले त्यो ठ्याक्कै रिपोर्ट बिर्सेँ होइन, दुईचोटि त्यस्ता रिपोर्टहरू सार्वजनिक भएका छन् जहाँ चाहिँ अदालतमा पनि सेटिङ हुन्छ
8: र अदालतमा
9: 29 किसिमका बिचौलियाहरू चाहिँ अदालतमा छन् भनेर भनिएको छ र अस्ति भर्खरै पनि यहाँ न्यायाधीशज्यूहरू सर्वोच्च अदालतकै न्यायाधीशज्यूहरू बसेर चाहिँ बेन्चमा अलि बढी सपिङ भयो, उच्च अदालततिर पनि त्यस्तो भयो भनेर उहाँहरूले नै स्वीकारोक्ति गरिरहनु भएको छ। र बाहिर विदेशको हकमा के हुन्छ भने न्यायाधीशहरूको पनि सम्पत्ति चाहिँ सार्वजनिक गरिन्छ के, नेपालको हकमा हामीले त्यो सार्वजनिक गर्ने कोसिस गरेको छैन र अहिले बाहिर बजारमा के हल्ला सुनिन आउँछ भन्दाखेरि ती प्रतिवेदनहरूले चाहिँ 29 किसिमका बिचौलिया भनेर छ, अहिले चाहिँ एकजना एक किसिमको बिचौलिया अझै थपिएको हो कि भन्ने आशंका पनि छ भन्ने यस्ता किसिमका बहसहरू पनि भएको छन् र हामीले भनेको अदालत पनि विशुद्ध न्याय प्रशासनका लागि काम गर्नुपर्छ, नागरिकका लागि काम गर्नुपर्छ, कुनै पनि व्यक्ति केन्द्रित हिसाबले काम गर्नु भएन र अदालतलाई भ्रष्टाचार मुक्त बनाउने पनि हाम्रो नै प्रमुख दायित्व भएको भएर हामीले भनौँ न कसैलाई मानमर्दन नगरिकन तर जुडिसियरी रिफर्मको एजेन्डा चाहिँ उठाउनु पर्छ भन्ने पनि लाग्छ मलाई।
8: अब एउटा कुरा, कानूनी प्रक्रिया अलि त्यसको चाहिँ धरातल र हाम्रो ऐन नियम कानूनले निर्दिष्ट गरेका विषयहरूलाई चाहिँ त अंगीकार गर्नु पर्ला नि त कुनै पनि प्रक्रिया अवलम्बन गर्दाखेरि होइन, तर सत्ता चाहिँ त्यतातर्फ छैन, अलि अधिनायकवादतर्फ छ भन्ने खालको आरोपहरू छ नि त।
9: होइन, मैले त के भन्छु भनेदेखि यदि सरकारले काम कारवाही गर्दाखेरि काहीँ विधि प्रक्रिया चाहिँ मिस गरिरहेछ, त्यो चाहिँ राम्रोसित फलो गरिरहेको छैन भने हामीले सरकारलाई पनि घचघच्याउनु पर्छ होइन. सरकारसित राज्यको स्रोत साधन सबै छ र सरकारलाई लागेको बखतमा भनौँ न कसैलाई पनि यो गलत नहोस् भन्नको लागि त्यस्ता कामहरू गर्न सक्छ. तर त्यो चाहिँ विधिभन्दा माथि उठेर व्यक्ति केन्द्रित हुनु भएन. हामी विधिको शासनको कुरा गर्छौँ भने विधिमै केन्द्रित भएर गर्न पर्यो र त्यस्ता काहीँ त्रुटि भएका छन् भने आगामी दिनमा त्यस्तो किसिमको त्रुटि या त फितलो अनुसन्धान प्रक्रियाहरू सुरु नगर्न पनि म आग्रह गर्न चाहन्छु.
8: तर अब सरकार चाहिँ यो दशैंको सम्मुखमा अलिकति मूल्य वृद्धि भएको छ, कालोबजारी बढ़िया छ, अनुगमन छैन, ग्यास पाउन पनि निकै हम्यहम्य नै छ, कता कता केही प्रक्रियाहरू नमिल्या जस्तो कि चुकिया जस्तो, चाहे अनुसारको एक्सन नभएको जस्तो वा निजी क्षेत्रबाट चाहिँ सहयोग नभएको जस्तो, यो लागेको छैन भास्कोटाजी?
9: होइन, हामीले सदनमा पनि निरन्तर खबरदारी गरि नै राखेका थियौँ होइन. मन्त्रीज्यूहरूले पनि भनौँ न अब सम्बन्धित मन्त्रालयको मन्त्रीज्यूले पनि उद्योग धन्दाको विषयमा, कालोबजारीको विषयमा चाहिँ दशैंमा जहिले पनि यो भाडाहरू वृद्धि हुने होइन, त्यसपछि आम उपभोक्ताले पनि चर्को मूल्य प्रस्तुत गरिरहनु पर्ने र म हिजो मात्र यही समाचारहरू हेर्दै गर्दाखेरि एउटा के विषय आइराखेको थियो भन्दाखेरि स्थानीय किसानले उत्पादन गरे पछाडि त्यो बजारसम्म आउँदाखेरि सातवटा चाहिँ हामीले मिडल म्यान भन्छौँ, त्यो बिचको बाटो पार गरेर मात्र स्थानीय के अरे कुनै पनि उत्पादनले चाहिँ बजारसम्म आइपुग्दो रहेछ भनेपछि अब सरकारको ध्यान चाहिँ कहाँ पुग्नु पर्यो भने किसानले पनि उचित मूल्य पाएको छैन होइन. बजारमा एज अ कन्ज्युमर हामीले पनि एकदमै हाई प्राइस तिरिराखेको छौँ भनेपछि त्यो बिचको च्यानल चाहिँ कसरी घटाउने भन्नेतिर सरकार केन्द्रित भयो भने हामी यो सबै म्यानेज गर्न सक्छौँ र सम्बन्धित निकायले यो चाडबाडलाई लक्षित गरेर होइन, कसैले एकदमै मूल्य वृद्धि गरिराखेको छ, कालो बजारी गरिराखेको छ भने त्यसको लागि पनि कडा भन्दा कडा कारवाहीहरू, किनभने कयौं के अरे पसलहरूलाई चाहिँ फाइन तिराउनेदेखि लिएर धेरै कामहरू पनि भइराखेको छ, केही हदसम्म नियन्त्रण भएको छ, केही हदसम्म अझै गर्न बाँकी छ.
8: अब हवाई भाडादेखि लिएर यातायातको भाडादेखि लिएर होइन बाटोमा हुने छिटपुट घटनाहरूदेखि लिएर महँगी तिर्नुपर्ने अवस्थाहरूदेखि लिएर हरेक कुरामा चाहिँ जनताहरू त प्रताडित छन् नि त होइन, सत्ता र सरकार भएको अनुभूति त गर्न पाउनु पर्यो नि त यस्तै अवस्थामा जनताले.
9: होइन, यस्तै अवस्थामा नै हो सरकार भएको अनुभूति गर्न पाउनु पर्ने. जस्तो तपाईँ हेर्नुहुन्छ भने यो सरकारमा आइसके पछाडि विभिन्न खाले विपत्तिहरू पनि आएको आएछ होइन. जस्तो तपाईँले सात दिनमा बेली ब्रिज पनि यही सरकारले बनायो, त्यसपछि बाटो त्यहीँनेरि भाँच्यो, दुई दिनमा बाटो खुलाउने काम पनि भयो, अल्टरनेटिभ वेजहरू पनि निकाल्यो, त्यस्तै गरेर बेत्रावती र यतापट्टि नुवाको जोड्ने पुल पनि निर्माण गर्यो भने कामहरू पनि भइराखेका छन्, एकदम हुँदै नभएको होइन होइन. त्यस्तै गरेर नागरिकहरूलाई सहजताको लागि अन्य थप के गर्न सकिन्छ, कानूनै संशोधन गरेर यो विपदमा परेका व्यक्तिहरूको हक हस्तान्तरणदेखि लिएर अन्य विषयहरूमा पनि सरकारले काम गरिराखेकै छ होइन. सो भनौँ न, यो सरकार आइसके पछाडि यो सरकारलाई पनि कस्तो छ भन्दाखेरि प्राकृतिक विपदले र यो क्लाइमेट चेन्जको कारणले भएका विभिन्न विपदले पनि सरकारको टेस्ट लिएको जस्तो लागिराखेको छ होइन. कतिसम्म चाहिँ यो सरकारले काम गर्न सक्छ, तर सरकारले प्रभावकारितापूर्वक काम गरिराखेको छ, केही त्यस्ता छुटपुट ठाउँमा पनि अझै धेरै प्रभावकारी ढंगले काम गर्नुपर्ने चाहिँ देखिन्छ.
8: अब नागरिकहरूमा एउटा अपेक्षा छ, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन 21 गते जुन किसिमको जनमत बटुलेको छ यसलाई एक कार्यकालको जनमतका रूपमा मात्र होइन आगामी दिनमा दुर्गामी रूपमा चाहिँ युवाहरूको एउटा हातमा देश छ, युवाहरूले चाहिँ राष्ट्र चलाउन सक्छन्, भोलि विकास र समृद्धिका सपनाहरू चाहिँ उनीहरूले जसरी बाँडेका छन्, शासकीय सुधारका कामहरूमा चाहिँ परिवर्तन ल्याउन सक्छन् भन्ने आशाका बीचमा चाहिँ पार्टीभित्रका कतिपय मतभेदहरू र पार्टीभित्र देखिएका कतिपय विषयहरूले चाहिँ अप्ठ्यारो स्थिति त आउँदैन भास्कोराजी?
9: तपाईँलाई म एउटा सानो भनौँ न, यो मैले केही दिनमा केही हप्ता दिनमा भोगेका कुराहरू भन्न चाहे होइन. राष्ट्रिय स्वतन्त्र पार्टीले हामी आउँदैछौँ कार्यक्रम त्यसैभरि सञ्चालन गरेको थियो र म पनि त्यो कार्यक्रम अन्तर्गत बागमती प्रदेशका केही जिल्लामा जाने अवसर मिलेको थियो र विभिन्न स्थानीय निकायसित हामी पार्टीका साथीहरूसित मात्र होइन कि स्थानीय व्यक्तिहरूसित पनि छलफल गर्दाखेरि उहाँहरूले के एकदमै स्पष्ट उक्ति के दिनुभयो भन्दाखेरि चाहिँ संघमा मात्र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार भएर पुग्दैन रहेछ, अब स्थानीय निकाय र प्रदेशमा पनि एकपटकलाई चाहिँ हेर्छौँ र हामीले छ महिनामा गर्न सक्ने जे जे कामहरू केहीमा ढङ्ग पुगेन होला केहीमा केही अप्ठ्यारो भयो होला तर इन्टेन्सन वाइज एकदमै सही तरिकाले गरिरहेको छ। पहिलाका सरकारसित तुलना गर्दाखेरि छ महिनामा कतिवटा भ्रष्टाचारका काण्डहरू मुछिएर आउने अहिलेसम्म कोही मन्त्रीहरूको त्यस्तो किसिमको केही पनि आएको छैन। इन्टेन्सन राइट छ, राम्रोसँग काम गरिरहनु भएको छ र स्थानीय निर्वाचनमा पनि हामी तपाईँहरूलाई बहुमत दिने नै छौँ किनभने यो सबै माथिबाट डिसिजन भएको तल आएर काम गर्नुपर्ने हुन्छ। तल तपाईँहरू हुनु भएन भने त्यो कामको प्रभावकारिता जुन हामीले डेलिभरी भनिरहेछौँ त्यो डेलिभरी हुन सक्दैन भन्ने चाहिँ आम जनमानसको बुझाइ रहेछ। त्यो बुझाइले मलाई के देख्यो भन्दाखेरि हामीले ओहो राष्ट्रिय स्वतन्त्र पार्टीलाई यस्तो होला उस्तो होला भन्दाखेरि आम नागरिकले चाहिँ फरक तरिकाले सोचिरहनु भएको छ र सम्भवतः यसपालिको निर्वाचनमा जुन हाम्रो स्थानीय निकाय र प्रदेशको निर्वाचनमा छ उहाँहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै विभिन्न ठाउँमा विजयी गराएर एउटा त्यो च्यानल संघ प्रदेश र स्थानीयमा पनि समन्वयकारी भूमिका खेल्ने र साँच्चीकै हामीले दिएको डेलिभरीको एजेन्डालाई चाहिँ स्पष्ट रूपमा कार्यान्वयनमा लिएर जानको लागि सहयोग गर्ने मूडमा हुनुहुन्छ।
8: हस् बास्कोटाजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि विजयादशमीको शुभकामना, नमस्कार।
9: यहाँले पनि मलाई बोलाएर आफ्ना केही विचारहरू राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद र यही मौकालाई छोपेर मैले आम नागरिक सम्पूर्णलाई चाहिँ यो असत्यमाथि सत्यको जित भएको अवसरमा विजयादशमीको अवसरमा सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद।
8: नमस्कार। हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानून समिति सभापति समीक्षा बास्कोटा आधारित श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौं। विश्रामपछि पुनः उपस्थित हुनेछौं।
10: घरको स्टार हिमस्टार, यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुशीमा साथ होस्को।
11: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नयाँ स्थानीय तहको निर्वाचनको सरगमी पनि छ। आफ्नो कार्यकालभरि रूपा गाउँपालिकालाई चाहिँ कतिको सम्बन्धित बनाउन सके, गाउँपालिकाभित्रका नागरिकहरूका चाहनालाई चाहिँ कतिको चाहिँ अवलम्बन गरेर चाहिँ सुन्न सके जस्तो लागिरहेछ?
1: यो समयको निम्ति धन्यवाद सरलाई। हामीले निर्वाचित भइसकेपछि, पालिकामा निर्वाचित भइसकेपछि जनताको अपेक्षा अनुसार नेपालमा गणतान्त्रिक संघीयता चाहिँ कार्यान्वयन पश्चात चाहिँ स्थानीय सरकारहरूको स्थानीय प्रदेश संघीय सरकारहरूको चाहिँ अवधारणा अनुसार स्थानीयको निर्वाचन हो, जसमा हामी निर्वाचित भयौँ। निर्वाचित भइसकेपछि हाम्रो पालिकाभित्र हामीले पहिलो प्राथमिकता चाहिँ पूर्वाधारलाई नै राख्यौं, पानी बत्ती बिजुली त्यो पुर्याउन चाहिँ हामी सफल भयौं। त्यसपछि चाहिँ दोस्रो कार्यकालमा हाम्रो पालिकाभित्र हामीले आय आर्जनलाई विशेष गरेर जोड दिएर अगाडि बढ़ायौं, जस्तो कि मौरीको कार्यक्रम भयो, कृषिको कार्यक्रम भयो, दूध उत्पादन भयो, यसलाई विशेष फोकस गर्यौं। अनि स्वास्थ्यका क्षेत्रमा, पर्यटनका क्षेत्रमा, महिला विकासका क्षेत्रमा, अन्य सामाजिक विकासका क्षेत्रमा पनि त्यही अनुसार हाम्रो गाउँपालिकाको नारा छ, रूपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान भन्ने, त्यो नारालाई सार्थक बनाउनलाई चाहिँ अहिले सयौं युवाहरू मौरीमा लगाइराख्नु छ, मह उत्पादनमा चाहिँ एकदमै राम्रो प्रगति भइरहेको छ। अहिले चाहिँ हाम्रोमा लगभग 4000 देखि 4500 लिटर दूध बाहिरिन्छ। पहिला हामी आउनुभन्दा पहिला चाहिँ 200-300 लिटर थियो, होइन? त्यसमा सयौं किसानहरू चाहिँ अहिले आय आर्जनमा लगाइराख्नु भएको छ। यो पटक चाहिँ हामीले फेरि यो भूमि ब्याङ्क 77 सालमा कार्यविधि पास गरेका थियौं, अहिले सरकारले पनि त्यसलाई अन गर्यो र मलाई लाग्छ सम्भवतः त्यसको सूचीकृत गर्न पहिलो चाहिँ देशभरिमै पहिलो पालिका चाहिँ हाम्रो बाँझो जग्गाहरूलाई चाहिँ व्यवस्थापन गर्नको निमित्त, त्यसलाई ऊर्जाशील बनाउनको निमित्त जो जग्गा धनी छ उसले सरकारलाई दिनुहुन्छ, स्थानीय सरकारलाई। स्थानीय सरकारले दिए बापत त्यो भाडा हामीले जग्गा धनीलाई दिन्छौं, र जो व्यवसाय गर्न चाहनुहुन्छ त्यहाँ स्थानीय हुनुहुन्छ नि, स्थानीय पाउनुहुन्छ, जग्गा छैन म व्यवसाय गर्न चाहन्छु भन्नेलाई, नचाहनेले बाहिरबाट आएर चाहिँ व्यवसाय गर्नुहुन्छ, जसका कारण त्यहाँ उत्पादन बढ्छ अनि अर्को चाहिँ रोजगारी पनि सिर्जना हुन्छ। दुईटा त्यो हिसाबले चाहिँ हामीले अगाडि लिएर गइरहेका छौं। अब स्वास्थ्यका हकमा हेर्ने हो भने पालिकाले आफ्नै अस्पताल चलाएको छ, डाक्टर सहितको अस्पताल छ, त्यहाँ निशुल्क डेन्टल सेवादेखि लिएर बहिरङ्ग सेवाहरू चाहिँ धेरै हुन्छ। निशुल्क एम्बुलेन्स हाम्रोमा 7-8 वर्ष पहिलादेखिबाट सञ्चालन भइरहेको छ, होइन? अब जहाँ पहुँच पुग्दैन त्यहाँ चाहिँ थप स्वास्थ्य इकाइहरू चाहिँ सुरुवात गरेका छौँ। गर्भवती महिलाहरूलाई अन्ना पोषणका कार्यक्रमदेखि लिएर पालिकाले चाहिँ के अरे उहाँहरूको चाहिँ सुरक्षाको निम्ति विभिन्न कार्यक्रमहरू चाहिँ अप्नाइरहेको छ। त्यो सँगसँगै अन्य ज्येष्ठ नागरिक, अपाङ्ग यिनीहरूलाई चाहिँ विशेष सहुलियतका कार्यक्रमहरू सहित कार्यक्रम चाहिँ सञ्चालन गरेर आएको।
0: अब अध्यक्षजी, यहाँले भूमि ब्याङ्कको कुरा गर्नुभयो, पहिलो पालिका भूमि ब्याङ्क स्थापना गर्ने भन्दै गर्दाखेरि चाहिँ त्यसमा के के क्राइटेरिया राख्नु भएको छ, कसरी चाहिँ त्यसमा चाहिँ सामूहिक खेती प्रणाली कसरी हुन्छ, के हुन्छ?
1: अहिले चाहिँ हामीले दुईटा मोडलमा गरेका छौँ। एउटा व्यक्तिगत पनि गर्न पाउँछ, तिम्रो पनि भन्दा माथि भएकाले मेरो जग्गा बाँझो छ जस्तो घरमा सुन्छ भने सुरक्षा निम्ति ब्याङ्कमा लिएर जान्छ नि, त्यस्तै भूमि ब्याङ्क भनेको बाँझो जग्गा चाहिँ स्थानीय सरकारलाई दिने, त्यहाँ मैयानी हक गर्ने कुरा भएन, 8 किलो मिचिने कुरा भएन, संरचना बिग्रिने पनि कुरा भएन, होइन? त्यो चाहिँ पालिका ब्याङ्कमा राख्दा बरु व्यक्तिले पैसा दिनुपर्छ सुनको, तर पालिकालाई राख्न दिँदाखेरि चाहिँ बाँझो जग्गाको चाहिँ पालिकाले उहाँहरूलाई भाडा दिन्छ, होइन? त्यो मोडलमा गरेका छौँ। तिम्रो पनि भन्दा बढी चाहिँ उहाँहरूले व्यक्तिले राख्न पाउनुहुन्छ, समूहलाई गर्दा चाहिँ 100 रोपनीसम्म राख्न पाइन्छ, फेरि वरिपरिको मिलाएर जसले धेरै दिनुहुन्छ लामो समयलाई दिनुहुन्छ, व्यवसायलाई नि सुनिश्चितता हुनु पर्यो, होइन? त्यसको निम्ति चाहिँ पालिका चाहिँ जवानी बखदिन्छ, जस्तो व्यवसाय सुरु गरिसक्यो, 1 वर्ष चाहिँ करोडौं लगानी भयो, म मेरो जग्गा बेच्छु भनेर पाइएन, उसैसँग सम्झौता गर्नु पर्यो, ब्याङ्कमा राख्छु भन्ने हो भने पनि दुईजनाको चाहिँ सहमति हुनु पर्यो, उहाँले त आमदानी लिइराखेका हुनुहुन्छ, होइन? त्यो बनाएर चाहिँ फेरि अप्ठ्यारो पर्दा त ब्याङ्कमा नि राख्न पाउनु पर्यो नि त जग्गाधनीले, त्यो दुईटाको सहमति बीचमा चाहिँ राख्न पाउने गरेर त्यो कार्यविधि बनाएर चाहिँ हामीले अगाडि बढाएका छौँ। यो चाहिँ कृषिमा विशेष गरेर कृषि चाहिँ उद्योगलाई चाहिँ विशेष गरेर फोकस गर्छौँ हामी यो कार्यक्रमलाई।
0: अब एउटा कुरा अध्यक्षज्यू, होइन, यो त शुरूआत त गर्नुभयो, अब निरन्तरताका कुराहरू हुन्छन्, यसको स्टेबिलिटी दीर्घकालीन दिगो निरन्तरता चाहिँ कतिको सम्भव छ त्यहाँ?

0: यो यस्तो अब त्यो व्यवसाय गर्ने बित्तिकै छ महिना एक वर्षलाई गर्ने कुरा होइन, लामो समयसँग गर्न पर्यो। त्यसको निम्ति पालिकाले चाहिँ निश्चित योजनाहरू बनाएको छ, कुनै ठाउँमा चाहिँ अब पकेट क्षेत्र ब्लकहरू चाहिँ छुट्याएको छ, त्यो ब्लकहरूमा उहाँहरूले कार्यक्रम गर्नुहुन्छ, त्यसका निम्ति पालिकाले चाहिँ छुट्टै फण्ड बनाएको छ। त्यहाँ आवश्यक पर्ने विकास सक्ने पालिका आफैले गर्छ, नसक्ने चाहिँ प्रदेश संघीय सरकारसँग समन्वय गरेर पनि गर्छ, र त्यसको दीर्घकालीनको निम्ति पालिकाले त्यो व्यवसायलाई इस्टाब्लिस गर्नको निमित्त उसलाई पर्ने प्राविधिक सहयोग, गाउँपालिकाले दिने अनुदान, त्योसँग जोडेर लिएर गएर उत्पादनसँग जोड्छ।
1: र त्यहाँको शिक्षा स्वास्थ्यको स्थिति, बाटोघाटोको स्थिति के छ? सबै पालिकामा विद्युत पनि पुग्यो रूपामा?
0: हजुर, अहिले चाहिँ हाम्रो लगभग सबै वडा कार्यालयसम्म पिच छ। हामी आउँदा कति पनि पिच थिएन। मुख्य बाटाहरू सड़कहरू पिच छन्, अरू केही सड़कहरू चाहिँ टेन्डरमा पनि गएका छन्। र कृषि सड़कसम्मको हकमा चाहिँ हामीले अब जहाँ खुलिया छ त्यो ठाउँको चाहिँ अब त्यति धेरै समस्या भएन, नखुलेका ठाउँहरूलाई चाहिँ पालिकाले समन्वय गरेर खुलाइदिने, कमसे कम हिउँद बर्खा हिँड्ने चाहिँ बनाइदिने, त्यो खालको नीति छ पालिकाको चाहिँ, त्यसरी चाहिँ लिएर गइरहेका छौँ। अब बाटोको हकमा, पूर्वाधारको हकमा त हामीले राम्रो गरेका छौँ। कुनै ठाउँमा चाहिँ अब बाटोहरू मापदण्ड बनाएर त्यो अनुसारको बनाउने, अनि त्यसको मरम्मतका योजनाहरू बनाउने, सरसफाईदेखि लिएर त्यसको व्यवस्थापनलाई चाहिँ योजना बनाउने, र त्यसलाई अधिकतम रूपमा प्रयोग गरेर हाम्रा विशेष गरेर कृषि र पर्यटनलाई नै विशेष गरेर जोड हुन्छ होइन। अब त्यहाँ त्यो क्षेत्रहरू जस्तो रोयल ट्र्याक छ हाम्रोमा, अनि त्यसको विभिन्न खालका कोटहरू छन्, पोखरा भ्याली, पोखराबाट देखिने सबै हिमाल चाहिँ हाम्रो एउटै डाँडाबाट देखिन्छ होइन, त्यो खालको मनोरम दृश्य पनि छ। त्यो कारणले गर्दा त्यसलाई व्यवस्थापन गर्ने, कहीँ चाहिँ फुट ट्र्याकहरू बनाउने, अनि त्यसपछि चाहिँ त्यस्ता सामान्य पार्कहरू बनाउने, त्यो खालको काम चाहिँ पालिकाले गरिरहेछ।
1: र जाँदा जाँदै अब कार्यकालको अन्तिममा र चाहिँ अब नयाँ निर्वाचन आउँदै गर्दाखेरि त्यहाँका जनताहरूले चाहिँ नवराज ओझालाई सम्झिन लायकका कामहरू, अब भूमि बैंक पहिलो पटक स्थापना गर्ने पालिका यहाँले भनिसक्नु भएको छ, रोडहरू सड़कहरू सबै ठाउँमा पुगिसकेका छन्, शिक्षा र स्वास्थ्य महत्वपूर्ण एउटा मेरुदण्ड हो, त्यसमा चाहिँ कतिपय पालिकाले शिक्षा स्वास्थ्यमा राम्रै फड्को मारेका विषय पनि छन्, अस्पताल यहाँहरूले चलाएको छ नै भन्नुभयो, सरकारी विद्यालयहरूको अवस्था वा शिक्षाको अवस्था कस्तो छ?
0: हजुर, अब सरकारी विद्यालयहरूमा नै हामीले चाहिँ पालिकाको तर्फबाट चाहिँ विद्यालयको स्तरीय उन्नति गर्नलाई नियमित अनुगमनको संयन्त्र बनाउने, अनि त्यस परीक्षा प्रणाली नै एकै प्रकारको बनाउने, बेला बेलामा उहाँहरूको क्षमता विकास गर्ने, पालिकाको तर्फबाट त्यस्ता के अरे राम्रा शिक्षकहरूलाई चाहिँ पुरस्कार गर्ने, अलिक कमजोर शिक्षकहरूलाई उहाँहरूको क्षमता विकास गर्ने, एक शिक्षक एक ल्यापटपका कार्यक्रमदेखि लिएर हरेक शिक्षकलाई आईटी मैत्री बनाउनेदेखि लिएर विद्यालयहरूमा नेटको व्यवस्था गर्नेदेखि लिएर प्रविधि मैत्री शिक्षाको निमित्त पालिकाले विभिन्न कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेको छ, त्यसलाई व्यवस्थापन गरेर लिएर गएका छौँ। र अहिलेसम्म हाम्रो पालिकाभित्र स्थानीय व्यक्ति, राजनीतिक दल, बुद्धिजीवीहरू सबैले सहयोग पनि गर्नुभएको छ, त्यो कारणले गर्दा हाम्रो पालिका यहाँसम्म आउन पुगेको हो। सबै काममा चाहिँ हामीले त्यो अनुसार सबै क्षेत्रमा चाहिँ समान रूपले लिएर गएर अगाडि बढाइरहेछौँ। मैले अघि नै भने नि दूधको कार्यक्रम, अनि त्यसपछि पूर्वाधारका कार्यक्रम, मौरीका कार्यक्रम, भूमि ब्याङ्क भयो, अनि त्यसपछि स्वास्थ्यका कार्यक्रम, यी चाहिँ सम्झन लायक कामहरू चाहिँ छन् होइन, त्यो अनुसार चाहिँ गराएर लिएर गइरहेका छौँ। अब त्यसलाई अझ व्यवस्थित बनाएर लिएर जाने, अब स्थानीय सरकार भनेको अहिले मात्रै कार्यकाल होइन, अविच्छिन्न हो, अहिले पहिलाकाले गरेको काम हामीले अवनत्व गर्छौँ, अहिलेकाले गरेको पछिकाले अवनत्व गर्छन् होइन, त्यो अनुसार वातावरण बनाएर लिएर गइरहेछौँ।
1: जाँदा जाँदै के भन्नु छ यहाँको, अब किनभने दशैंको सम्मुखमा पनि छ,
0: तपाईँलाई धन्यवाद छ। अब यहाँको रेडियो मार्फत हामी स्थानीय सरकारको तर्फबाट स्थानीय जनताको लागि, रूपा गाउँपालिकाका जनताका निमित्त पालिकाले गर्नुपर्ने काम, पालिकाले जनताका निमित्त दिनुपर्ने सुविधा र न्यूनतम आवश्यकता पूरा गर्ने कुरा, त्यसलाई अधिकतम रूपमा लाग्ने कुरा पालिकाका जनप्रतिनिधि कर्मचारी सबै लागिरहेका छन्। आगामी दिनमा पनि त्यो स्वाभाविक हिसाबले जनतासँग गरेका वाचा पूरा गर्नका निमित्त चाहे जनप्रतिनिधि हुँदा होस् चाहे नहुँदा होस् अविच्छिन्न रूपले लगाइराख्नेछौ। हस्, धन्यवाद,
1: हस्, नमस्कार। उहाँ हुनुहुन्थ्यो नवराज ओझा, रूपा गाउँपालिकाका अध्यक्ष, आदरणीय श्रोता, पालिका भवनसँगै नेपाली भवनको समय पनि सकिएको छ, खेम्ब विदा हुन्छ, नमस्कार।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852-7792-9842-59-749 9842-23562-9842-25205

होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

होंडा सँगै यो दशैंमा आशाको शुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: हामी जुड्छौं हाम्रो स्वाभिमानको लागि, हामी लड्छौं हाम्रो मातृभूमिको लागि, हटी होइन डटी लड्ने हाम्रो ताकत छ, आड छ, हिम्मत छ, जोश छ, जाँगर छ। इतिहासमा हार्न न हार्छौ न हार्ने नै छौँ, वीर गोर्खालीको सन्तान हौ, हर नसा नसामा वीर गोर्खालीको रगत, हाम्रो प्राणभन्दा प्यारो जन्म जब तिमीहरूको हृदय नजर पर्न थाल्यो, अझ भनौँ देवता प्रवृत्ति पर्न तत्पश्चात हाम्रो प्राणभन्दा प्यारो मान्छे, हाम्रो नेपाल आमाको नक्सा नसम्झ यो ख्याल ठट्टा हो, नसम्झ यो मजाक हो, हामी हाम्रो नक्सा प्रकाशन गरेर मात्र चुप्प लागेर जसरी ढुङ्गा हानेर नदीमा माछा मर्छ भन्ने त्यो मूर्खै हामी गर्छौँ, माछा मार्न गडेउला उनेर बल्छी दाउ हान्नुपर्छ भन्ने त्यो विवेक त्यो ज्ञान त्यो हेक्का हामीसँग पनि, अब जसरी पनि हाम्रो प्राणभन्दा प्यारो हाम्रो भूमि हामीलाई चिन्ता गर्नु, हाम्रो एक क्रिया हाम्रो साथ हाम्रो कान यो एक साङ्गीतिक कोसेल सम्पूर्ण नेपाली मनहरूको जय नेपाल। मेरो
1: पाथीबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ, सधैँ रमाऊ। पाथीबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ, प्रोपराइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।
2: पाथीबारा फूड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। पाथीबारा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
3: आज पहिलो प्रस्तुति सहित आउँदैछन् उनी जसको स्वरमा बसेका छन् नेपथ्यदेखि नारायण गोपाल। उनी हुन् प्रवीण बेडवाल।

0: Praveen, that was respect performance.
1: नमस्कार म प्रवीण बेडवाल बर्दियाबाट मलाई भोट गर्न कृपया रिस्पेक्ट एण्ड राइज र इसिओको एपबाट मलाई भोट गर्न सक्नुहुन्छ र साथै मोबाइलको एसएमएसबाट पनि मलाई भोट गर्न सक्नुहुन्छ र बाँकीको डिटेल्सहरू टिभीको स्क्रिनमा देखाएको छ. थ्याङ्क यू सो मच. प्लिज भोट फर्म मी. थ्याङ्क यू.

0: मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: भर्खरै मात्र सरस्वती पूजा पनि सकियो।
2: सरस्वती पूजामा हामीहरूले साना साना भाइ बहिनीहरूलाई अक्षरारामा गराउनको लागि शिशु प्ले ग्रुपमा एडमिसन गरेका थियौँ र विद्यार्थीहरूको सहभागिता पनि त्यसमा एकदमै राम्रो भएको छ। पहिलेका वर्षहरूभन्दा यो वर्ष 116 नानीहरूले त्यो दिन अक्षर आरम्भ गराउन ब्राइट फ्युचर सफल भएको छ। यसमा पनि हामी एकदमै खुसी नै छौँ।
1: 2048 सालमा सलकपुरमा स्थापना भएको यो विद्यालय झन्नै 30 वर्षको यात्रामा छ भनेको एउटा जमान अवस्थामा भनौँ न पूरा आर्थिक उन्नति मान्छे हो भने एउटा सफल आर्थिक उन्नति गर्ने बाटोमा वा रोजगारीको बाटोमा गइसकेको अवस्था छ। आज विद्यालय स्थापना र आजलाई फर्केर हेर्ने हो भने के देख्नुहुन्छ?
2: धेरै नै फरक छ पहिले र अहिलेमा। हामीले जब त्यो 2048 सालमा विद्यालय स्थापना हुँदा 125 विद्यार्थीबाट यो विद्यालयले आफ्नो शिक्षण सिकाइलाई अगाडि बढाएको थियो र अहिले यो 30 वर्षको अन्तरालमा विद्यार्थी हाम्रोमा प्लस टूसम्म क्लासहरू सञ्चालन हुन्छ र त्यतिखेर चाहिँ हाम्रो 5 मात्रै थियो। अहिले 12 हुँदाखेरि हाम्रो विद्यालयमा 1200+ विद्यार्थीहरू अहिले अध्ययनरत छन् र त्यो बीचको उसमा चाहिँ धेरै नै फड्को मारेको
1: अनुभूति भएको छ। 2057 सालबाट शिक्षिकाको रूपमा प्रवेश गर्नुभएको थियो, तेह्रथुममा जन्मनुभयो र एउटा व्यस्त व्यक्तित्वसँग विवाह गर्नुभयो र 2057 सालमा हजुर शिक्षिकाको रूपमा प्रवेश गरेर त्यो ब्राइट फ्युचर कहाँबाट शुरू गर्नुभएको थियो हजुरले?
2: मैले शिक्षण पेसामा जब आफूलाई शुरूआतको पाइला टेक्दा ब्राइट फ्युचरबाट नै टेकेको हो र त्यो बेलाको शिक्षण पेसामा टेकिरहँदा मैले प्री प्राइमरी नर्सरीको क्लासमा मात्रै अध्ययन शिक्षणमा गरेको थिए र त्यतिखेरको बच्चाहरू अहिलेको भन्दा धेरै हामीहरूको लेभल भन्दा हामीले पढ्दाखेरिको भन्दा त्यतिखेरको बच्चामा अलिकति मात्रै रूपान्तर भएको थियो, विकास भएको थियो र अहिले त धेरै नै 30 वर्षको उसमा धेरै नै अगाडि बढिसकेको छ र एसएलसी मात्र गरेको थिएँ र अहिले यो अन्तरालमा मैले आफ्नो घर व्यवहार र 2 बच्चाहरूलाई हुर्काउँदै जाँदाखेरि आफ्नो अध्ययनलाई पनि अगाडि बढ्दै गएँ र आफ्नो जिम्मेवारीलाई नै अगाडि बढाउँदै जाँदा आफ्नो शैक्षिक योग्यतालाई नै बढाउँदै गए र अहिले मास्टर लेभलको एक्जाम दिँदैछु म।
1: 2057 सालमा एसएलसी पास गरेर ब्राइट फ्युचरमा साना नानीहरूलाई पढाउन भनेर सुरु गर्नुभयो, जस बेला त हजुर भर्खर मात्रै विवाह गरेर विद्यालय प्रवेश गर्नुभएको थियो, त्यो बेला चाहिँ अब यहाँको पारिवारिक रूपमा परिचय हेर्ने हो भने सरले चाहिँ व्यवस्थापन समूह कहिलेदेखि सम्हाल्नु भएको थियो ब्राइट फ्युचरमा?
2: सुरु 2048 स्थापना भयो, सरले हामीले सरहरूले विद्यालयलाई अर्को सरहरूले चलाइरहेको बेला सञ्चालन भइरहेको विद्यालयलाई किन्नु भएको र त्यो चाहिँ 2057 सालदेखि
1: सँगै सर पनि व्यवस्थापनमा त्यस सँगै आउनुभयो, जो बेला पारिवारिक रूपमा बच्चाहरू भएका थिएन। त्यस पछाडि 59-60 होला सायद परिवार वृद्धि पनि भयो यता आफ्नो, अनि कहिलेबाट त्यो एसएलसी पछाडि हजुरले 11-12 हुँदै ब्याचलर जुन गर्नुभयो यता आफ्नो शैक्षिक अपग्रेड चाहिँ कसरी गर्नुभयो र विद्यालयलाई कसरी समय दिँदै आउनुभयो त?
2: त्यो चाहिँ मेरो हस्बेन्डको पनि यसमा एकदमै ठूलो सहयोग र सपोर्ट छ, किनभने हरेक महिलालाई सफल हुन अथवा पुरुष सफल हुनको लागि पनि एक अर्काको सपोर्टको एकदमै जरुरत हुँदो रहेछ र मैले आफ्नो घर परिवार बच्चा हुर्काउँदै गर्दाखेरि पनि उहाँले नै अब स्कूल क्षेत्रमा शिक्षा क्षेत्रमा पाइला टेकिसकेपछि आफूले विद्यालय लिएको छ र यसलाई अझै राम्ररी गर्नको लागि पक्कै पनि शैक्षिक योग्यताको आवश्यकता पर्छ, पढ भनेर उहाँले एकदमै प्रोत्साहन गरिराख्नुभयो र हरेक कुरामा सपोर्ट गर्नुभयो। त्यसैले बच्चा हुर्काउँदै घर सम्हाल्दै र आफ्नो विद्यालयलाई पनि टाइम दिँदै मैले आफ्नो पढाइलाई पनि अगाडि बढाएँ
1: र सँगसँगै चाहिँ जस्तो नर्सरीबाट शुरू गर्नुभएको थियो शिक्षण पेसा, त्यस पछाडि हजुरले कुन कुन चरण पार गर्दै आउनुभयो?
2: हजुर, मैले नर्सरीबाट हुँदै एलकेजी युकेजी हुँदै प्री प्राइमरी हुँदै मैले 7 2070 सालसम्म चाहिँ टिचिङ नै गरेँ। त्यस पछाडि म 70 साल पछाडि आजका यो दिनसम्म चाहिँ मैले व्यवस्थापन समूहतिर पनि गएर कार्यभार सम्हाल्दै
1: भने 70 सालसम्म चाहिँ तपाईँ झन्नै भनौँ न 13 वर्ष चाहिँ एउटा शिक्षकै रूपमा रहनुभयो, म्यानेजमेन्ट समूहमा बस्नु भएन र अब 13 वर्षको त्यही विद्यालयमा पढाउनु भयो र अहिले 7 वर्ष भयो व्यवस्थापन समूहमा आउनुभएको के फरक पाउनुहुन्छ हिजो टीचर हुँदाको अवस्था र अहिले व्यवस्थापनको जिम्मेवारी सम्हाल्दाको फरक के पाउनुहुन्छ
2: टीचर हुँदा र व्यवस्थापन हुँदामा निकै नै भार आफूलाई भार बढी भएको महसुस गरेको छु किनभने टिचरले त एउटा क्लासभित्रको बच्चाहरूलाई मात्रै उहाँहरूले केयर गर्दाखेरि त्यो बेला हुन्थ्यो भने अहिले एज अ होल सबै टिचरको समस्या विद्यार्थीको समस्या र प्यारेन्ट्सहरूका गुनासा अनि समस्या र उहाँहरूका पनि केही कुराहरू राख्नुभयो भने व्यवस्थापनमा बसिरहँदाखेरि ती सबै कुराहरूलाई चाहिँ हामीले मनन गर्नुपर्ने हुँदो रहेछ टिचरले चाहिँ आफ्नो क्लासभित्रको स्टुडेन्टको पढाइ सम्बन्धी मात्रै कुराहरूलाई ध्यान दिँदाखेरि हुँदो रहेछ भने व्यवस्थापनले त्यति मात्रै गरेर पुग्दो रहेछ भन्ने कुरा महसुस गरेको छु
1: हिजो चाहिँ एज एउटा सामान्य टिचरको रूपमा आफूलाई सजिलो गरी सम्झिनुहुन्थ्यो जाने पढाउने आउने तर अब अहिले भनेको चाहिँ टिचर पनि व्यवस्थापन गर्नु पर्यो अनि विद्यार्थी पनि व्यवस्थापन गर्नु पर्यो अभिभावकका गुनासाहरू पनि व्यवस्थापन गर्नु पर्यो हिजो 13 वर्षको पढाउने अनुभव र अहिले 7 वर्ष भइसकेको व्यवस्थापन समूहमा पनि आएर काम गर्नुभएको भनेपछि 20 वर्ष भयो एउटा मानिस वयस्क भयो होइन सामान्यतया यो क्षेत्रमा आउनुभएको हजुर 20 वर्ष भयो 20 वर्षको यात्रा पार गरिरहँदा आज 11-12 सम्मको लेभल यो स्कूलले दिन सफल भएको छ झन्डै 1200 भन्दा बढी विद्यार्थीलाई शिक्षा दिइरहेको छ अब म आउन चाहे हजुरको ब्राइट फ्युचर यस क्षेत्रमा धेरै विद्यालयहरू छन् संस्थागत विद्यालयहरू धेरै छन् प्रतिस्पर्धात्मक विद्यालयहरू पनि धेरै छन् ब्राइट फ्युचर नै मैले रोज्नु चाहिँ किन त हजुरसँग के विशेषता छ त्यस्तो ब्राइट फ्युचर यो कारणले हामी ठिक छौ वा अन्य समान विद्यालय नै हौ वा यो कारणले हामी ठिक छौ भन्ने हजुरलाई भित्र मनमा के लाग्छ यो चिज चाहिँ हाम्रो एकदमै राम्रो छ है भन्ने ब्राइट फ्युचरको कुनै त्यस्तो विशेषता छ
2: हजुरले धेरै राम्रो क्वेसन मेरो मनको नै क्वेसन गर्नु भएको छ हो वास्तवमा सुन्दर हरेछ र अथवा सुन्दर हरेछका वरिपरिका स्कूल मध्ये ब्राइट फ्युचर किन फरक छ भन्ने कुरामा चाहिँ बोर्डिङ विद्यालय भनेको एउटा अझै पनि बच्चालाई चाहिँ एउटा एकदमै स्ट्रिक्ट अनुशासनमा राखेर र उनलाई चाहिँ पढ्नै पर्छ भन्ने खालको एउटा अलिक दबाव तरिकाले गर्ने सोचमै कति विद्यालयहरू अझै अगाडि बढिराख्नु भएको छ भने हाम्रो त्योभन्दा अलिकति फरक छ हामीले विद्यार्थीलाई जब बच्चा गेटभित्र पसिसक्छ विद्यालयको गेटभित्र पसिसकेपछि उसलाई एकदमै फ्रेन्डली इन्भाइरोमेन्ट छ उसलाई एउटा घरको वातावरण जस्तो वातावरण दिएका छौँ जुनसुकै बच्चा सानोदेखि नर्सरीदेखि टेन्थ क्लाससम्मको बच्चा पनि हाम्रो विद्यालयमा आइसकेपछि कुनै कारणवश बसाइसराई अथवा कुनै घरयासी कारणवश अरू विद्यालयमा

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

नमस्कार, एम्स टेलिभिजन को एम्स बुलेटिन मा तपाईलाई स्वागत गर्छु। म मुनाल शिशिर कोइराला। विश्वभर कोरोना को सन्त्रास फैलिरहेको छ। कोरोना को सन्त्रास काठमाडौँ उपत्यकामा पनि देखिएको छ। काठमाडौँको जनजीवन प्रभावित भएको छ। हिजो सहकर्मी क्यामेरामैन वरुण जङ लिम्बूसँग काठमाडौँ घुम्दा भेटिएका केही दृश्यहरू प्रस्तुत गर्छु अबको क्रममा।

0: नमस्कार म प्रवीण बेडवाल बर्दियाबाट
1: मलाई भोट गर्न
0: कृपया रिस्पेक्ट एन्ड राइज र ई सेवाको एप डाउनलोड गर्नुहोला र साथै एसएमएसबाट पनि भोट गर्न सक्नुहुनेछ बाँकीको डिटेल टिभीको स्क्रिनमा देखाएको छ थ्याङ्क यू सो मच प्लिज भोट फर मी

लाख सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल। पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु। तपाईं नि

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्नु 10,000 स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-6666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेल प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959750 98423562525

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया, दालमोट, मटर फ्राई, चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ। प्रोप्राइटर रमन कार्की।

0: त्यहाँ पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तो आकाश छ, सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किने होला।
1: ल यति सजिलो कुरा, भर्खरै बिहार चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपद मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ने ज्वेलर्स बिरार चोक मोरेल, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: माथिबाट फुड प्रोडक्ट का उत्पादनहरू भुजिया, दालमोठ, मटर फ्राई, चिप्स को सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। माथिबाट फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ, प्रोप्राइटर रमन काजी।
2: Oh no, हमारे बीच में वो नहीं होना चाहिए।
3: क्या?
2: जब लोग SMS BBM पर बातें करते हैं, then when they meet, nothing to say.

ಹಾರ್ದಿರಿದು

0: कतिले पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गर्दैमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423562 98425
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुःखै त पाइन्छ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै साङ संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भर पर्दो इन्टरनेट पनि पो जोडिन्छ त तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे अब यो फोन नम्बर 01545787 98420535541 भयो गुड भेरी गुड भेरी गुड
3: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेचा दस मोरन अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्गेलद्वारा सम्पूर्ण स्त्री रोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत एमबीबीएस एमएस वरिष्ठ सर्जन पेट रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर रमेश बस्नेत एमबीबीएस एमएस वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर हिरालाल सहनी एमबीबीएस एमडी वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर मनोज गोलाखे मुटु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर नीता मण्डल एमबीबीएस एमडी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर राकेश मण्डल एमबीबीएस एमडी वरिष्ठ फिजिसियन इन्डोक्राइनोलोजिस्ट ब्लड प्रेसर सुगर तथा थाइरोइड रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर इक्वाल अहमद एमबीबीएस एमडी वरिष्ठ युरोसर्जन तथा मूत्र रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर वरुण देव एमबीबीएस एमडी वरिष्ठ सर्जन नाक कान घाँटी रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर नीरज खड्का एमबीबीएस एमडी वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ प्रत्येक शनिबार वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डाक्टर सञ्जु घिमिरे प्रत्येक दिन वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुवेश कुमार शाह प्रत्येक दिन डाक्टर शिवराज शर्मा एमबीबीएस एमएस क्यान्सर सर्जन प्रत्येक शनिबार डाक्टर सरोज अधिकारी एमबीबीएस एमडी मनोचिकित्सा प्रत्येक महिनाको तेस्रो शुक्रबार डाक्टर अनिस अधिकारी एमबीबीएस 24 घण्टा डाक्टर शिशुपाल मण्डल एमबीबीएस 24 घण्टा डाक्टर विकी शाह एमबीबीएस 24 घण्टा डाक्टर अमोघ उपाध्याय एमबीबीएस 24 घण्टा डाक्टर चन्दन शाह रेडियोलोजिस्ट प्रत्येक हप्ताको मंगलबार बिहिबार र शनिबार दिउँसो 3:30 बजे डाक्टर प्रदीप पाण्डे सोनोलोजिस्ट प्रत्येक दिन बिहान 8 बजेदेखि 10 बजेसम्म डाक्टर सबिन लुइटेल रेडियोलोजिस्ट दैनिक दिउँसो 2 बजेदेखि 5 बजेसम्म सम्पर्क अस्पताल डाइरेक्टर प्रमोद कोइराला सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरिचा 10 ब्राड चोक मोरङ मोबाइल नम्बर 98528427, फोन नम्बर 0215487।

हलवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
2: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666, मोबाइल 9840-82-972। प्रहरी चौकी विराट चौक 9852-33908, इलाका प्रहरी कार्यालय बेलबारी 9852-90-137। सुकुना हस्पिटल विराट चौक 021-546-786, एम्बुलेन्स 9852-54-886। रेडियो सुशैली द्वारा जनहित मा जारी।
3: ठुली भई बुढ़ियों

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।